0: घटनामा कारधनी अमर पराजुलीको मृत्यु भयो। यसअघि पनि विद्युतीय गाड़ीमा आगलागीका घटना भइसकेका छन्। यसरी गुड़िरहेको विद्युतीय कारमा किन आगो लागिरहेको छ? यो प्रश्न विद्युतीय सवारी चालकलाई मात्रै होइन आम उपभोक्तालाई सोच्न र खोज्न बाध्य बनाइरहेको छ। भदौ 26 गते चितौनमा र साउन 5 गते किर्तिपुरमा दुईवटा कारमा आगो लाग्दा दुईजनाको ज्यान गएपछि समस्याको खोजी त हुन थालेको छ, तर के कारणले आगो लाग्यो भन्ने कुरा तथ्य सहित आइसकेको छैन। गुड़िरहेको गाड़ीमा आगलागी हुनु एक अत्यन्तै जोखिमपूर्ण र आपतकालीन अवस्था मानिन्छ। विद्युतीय कारमा मुख्यतः ब्याट्री, मोटर र प्लगका कारणले आगो लाग्न सक्छ। साझा यातायातका प्राविधिक प्रमुख जनक रिसालले भन्नुभयो, मुख्य कुरा ब्याट्री र 90% साना गाड़ीमा एसी मोटर हुन्छ। ब्याट्री, मोटर र प्लग ताप्ने हुँदा तापक्रम सन्तुलनका लागि लिक्विड कूलर हुन्छ। चिसो बनाउने मेसिनले काम गरेन भने तापक्रम बढ़ेर आगो लाग्छ। हरेक गाड़ीमा आपतकालीन व्यवस्था हुन्छ, तर त्यसको प्रयोग सही ढंगले गर्न नजान्दा मान्छेको ज्यान जाने खतरा पनि हुन्छ। किन लाग्छ विद्युतीय गाड़ीमा आगो? गोर्खापत्रले छापेको खबर हो यो।
1: मुख्य पर्यटकीय सीजन शुरू हुँदै गर्दा लेहेन्दे खोलाबाट शुरू भइबटेको छ र त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल कलिङ अभियान अघि बढ़ाइएको छ। रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रका तस्वीर र विवरण अन्तर्राष्ट्रिय रूपमा फैलिएको सिंगो नेपाल नै प्रभावित भएको बुझाई बनेकाले त्यसलाई चिर्दै प्रभावित क्षेत्र बाहेकका प्रमुख पर्यटकीय गन्तव्यमा घुमफिर, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सामान्य रहेको सन्देश दिन नेपाल पर्यटन बोर्डले सेप्टेम्बर 1 अभियान शुरू गरेको हो। चालू सीजनका थप बुकिङ रद्द हुन नदिन र आगामी सीजनको बुकिङमा पर्ने असर कम गर्न निजी क्षेत्रका टूर तथा ट्राभल कम्पनीहरूले पनि यो अभियानलाई साथ दिन थालेका छन्। बाढ़ी प्रभावित सीमित क्षेत्र बाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कूटनीतिक नियोग मार्फत पहल शुरू गरिएको छ, जसमा निजी टूर तथा ट्राभल व्यवसायको पनि साथ रहेको छ। मुख्य पर्यटकीय सीजन जोगाउन नेपाल कलिङ अभियान शीर्षकमा यो खबर छापिएको छ।

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर संघीय निजामती सेवा ऐनको मस्यौदामा प्रस्तावित 55-30 को व्यवस्था पास हुने नहुने अन्यल रहेका बेला लोकसेवा आयोगले बुधबारदेखि निजामती सेवामा आवेदन खुलाउने निर्णय गरेको छ आयोग प्रवक्ता पुरूषोत्तम शर्माले आयोगले बुधबारदेखि आवेदन खुलाउने निर्णय गरेको बताउँदै बुधबार रात पत्राङ्कित प्रथम श्रेणी सहसचिवको विज्ञापन खुलाउने बताउनुभयो
3: सरकारले विद्यालय तह कक्षा एकदेखि बाह्रको पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढ़ाएको छ 2076मा सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो त्यसलाई परिमार्जन गर्न विभिन्न तहमा काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ
2: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082मा दोस्रो संशोधन गर्दै जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार बन्न 15 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ नयाँ व्यवस्था अनुसार जेन्जी आन्दोलनमा शहीद भएका व्यक्तिका पति पत्नी छोराछोरी बाबु वा आमाले शहीद परिवारका रूपमा त्यस्तो कर्जा प्राप्त गर्न सक्नेछन्
3: उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालो बजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको छ बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक बढ़ेपछि निगरानी बढ़ाउन थालिएको हो
2: गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ सिमतरबारमा मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणेन्द्र देवकोटा बीच भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो
3: पृथ्वी राजमार्गको कृष्णभीरबाट मंगलबार 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन् कृष्णभीरमा भदौ 14 गते यो राजमार्ग भाँचिएपछि यातायात अवरूद्ध भएको थियो नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा
2: बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ सिमतरबारमा मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणेन्द्र देवकोटा बीच भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो
3: पृथ्वी राजमार्गको कृष्णभीरबाट मंगलबार 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन् कृष्णभीरमा भदौ 14 गते यो राजमार्ग भाँचिएपछि यातायात अवरूद्ध भएको थियो नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारी साधन भने मंगलबार पहिलो पटक छाड़िएको हो
2: नेपालमा घर जग्गा कारोबार एक वर्षभित्र दोब्बरले बढ़ेको छ नेपाल राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ
3: भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत कर्मचारी समेतको तर्फबाट 1,01,11,111 सहयोग गरेको छ
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ कार्यालय समयका अतिरिक्त थप 1 घण्टाका लागि सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याइएको ब्याङ्कले जारी गरेको विज्ञप्तीमा उल्लेख छ
3: लाभांश सिजन शुरू भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् हालसम्म 20 कम्पनीले लाभांश वितरण प्रस्ताव सार्वजनिक गरेका छनृ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि मेल इन

0: प्राणमा प्रतिबन्ध लगाउने प्रयास तत्कालीन कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ।
1: अब खेल खबर। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि मंगलबार 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। जापानको आइसी नागोयामा विश्व एसियाडका केही खेल बुधबारै शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुनेछ।
0: अब विचार विश्लेषणको पालो। विपदपछिको कूटनीतिक अवसर शीर्षकमा शरद अधिकारीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रधानमन्त्रीले विश्वका सरकारहरूलाई मात्र होइन विश्वका शीर्ष 100 धनी व्यक्ति, विश्वका ठूला परोपकारी संस्था, बहुराष्ट्रीय कम्पनी, प्रविधि कम्पनी, विश्वविद्यालय र अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई समेत रसुवा पुनर्वास

0: शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्धा 99.6
1: मेगाहर्ट्ज।
2: आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल सुनाली मार्गका एक बैरिया कफी वस्तु
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 5 50 2 43 98 26 25 43 र 98 13 51

0: यति बेला बिहानको 6 बज्यो।
1: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल भदौ 31 गते बुधबार, सन 2026 सेप्टेम्बर 16 तारीक भदौ शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि।
3: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
3: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
1: आज वार्षिक उत्सव मनाउँदै गरेको सुर्खेतको जागरण एफएम 90.8 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: भोटे कोशी बाढ़ीमा आफन्त विपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
1: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार।
2: भोटे कोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
4: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन्, मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँछ नि, त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरे छैन।
1: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
2: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहे

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आश मारेका धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन्, तर विद्यमान कानूनका कारण स्थानीय तह अर्थात पालिकाले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समय अवधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ दफा 40(1) भनिएको छ। यो व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताको हकमा कानूनी प्रावधानकै कारण पालिकाले कुनै निर्णय गर्न नसकिरहेका बताउनु भएको छ। बाधा अर्चन फुकाउन भोटेकोशी बाढ़ी पीड़ित क्षेत्रका स्थानीय तहबाट सामूहिक निर्णय गरेर गृह मन्त्रालयलाई पत्र लेखेका थियौं। उहाँले भन्नुभयो, अस्ति सोमबार प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्री सहितलाई पनि यो समस्या सुनाएका छौं। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरेका छन्। बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसै गरी भोटे कोशीमा आएको भीषण बाढ़ी र पहिरोपछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगे। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी देश भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: पृथ्वी राजमार्गको कृष्णभीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्। कृष्णभीरमा गएको भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध हुँदै आएको छ। नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक गाड़ी परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक गाड़ी भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु आइपुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव छ। जिल्ला जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा बेलुका चारवटा बुलेट, ग्यासका सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्णवीर पार गरेका जानकारी दिनुभयो। पृथ्वी राजमार्ग भोलि बिहिबारदेखि नियमित संचालनमा ल्याउने गरी सड़क विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ। कृष्णवीरबाट ग्यास बुलेट काठमाण्डु आउन लागेसँगै काठमाण्डुमा देखिएको ग्यासको अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन्। कृष्णवीरमा आजसम्ममा ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ भने भोलिदेखि दुईतर्फी यातायात सञ्चालन हुने गरी तयारी भइरहेको छ। भदौ 10 बिहान आएको हिमबाड़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म अध्ययन गरेको थियो। विज्ञहरूको सुझाव अनुसार 35 मिटर उचाइ र 20 मिटर भित्रसम्म पहाड़ खनेर ट्र्याक निर्माण गरिएको हो। यसमा प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12-16 घण्टासम्म काम गरिरहेका छन्। काम शुरू भएको 10 दिन अर्थात भदौ 28 गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेट सहित केही गाड़ी सञ्चालन भइसकेको छ। त्यस यता बिहान र बेलुका अत्यावश्यक यातायात आवत जावत भइरहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ।
6: जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका 2000 भन्दा बढ़ी जनप्रतिनिधि भेला भएका छन्। जिल्लाको घरपजोङ गाउँपालिकाको आयोजनामा देशभरका 431 पालिका र 41 जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मंचमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनु भएको छ।
5: कहाया कैरनमा भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: भर्ना खुल्यो।
10: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
11: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01-5670-924, 5670-925।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता राहत पाउन समेत कानूनको तगारो विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो कृष्णवीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक क्षति मध्ये गम्भीर प्रभावित भएको एउटा क्षेत्र जलविद्युत हो। राष्ट्रिय विद्युत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रको कुल क्षति 1,51,04,00,00,000 रूपियाँ भन्दा धेरै छ। यो बाढ़ीले पुर्याएको कुल भौतिक र आर्थिक क्षतिको झण्डै 37% हो। यस्तै कुल विद्युत उत्पादन क्षमताको झण्डै 10% अर्थात 431 मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ। यो उच्च क्षतिका बीचमा पनि उठ्ने एउटा मुख्य सवाल हो, अरबौं लगानी गरेका ती आयोजनाहरूले आफ्नो सम्पत्ति जनशक्तिको जीवन र त्यहाँका स्थानीय बासिन्दाको जीवन जोगाउन गर्नुपर्ने काम गरेका छन् कि छैनन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
9: जलविद्युत या जुनसुकै संरचनाको सुरुङ सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन्। त्यसैले त्यस्ता सुरुङमा कोही काम गर्न जाँदैछ भने उसको विवरण राखेर कहाँ कसरी काम गर्ने भन्ने जानकारी अध्यावधिक हुनुपर्छ। तर भोटेकोशी र त्रिशुलीको बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूले त्यस्तो विवरण घटनाको हप्तौंसम्म पनि सार्वजनिक गरेका छैनन्। राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा यो विषय निकै संवेदनशील रहेको बताउनुहुन्छ।
12: सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ, मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन।
9: भोटेकोशी बाढ़ी प्रलयकारी थियो जसले जलविद्युतका धेरै संरचना ध्वस्त हुँदा विवरणहरू पनि नष्ट भएका हुन सक्छन्। तर शर्मा यो कुरा मान्नुहुन्न।
12: अहिले त अनलाइन गर्नेछ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त। मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गराएको छैन। र अर्को त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट? नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लंघन हो।
9: आयोजनाले आफ्नो जनशक्तिको सुरक्षा मात्र होइन, पूर्व चेतावनी प्रणालीको जडान र सञ्चालनबाट त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रकोप बारेमा पूर्व जानकारी दिनुपर्ने उनीहरूको कर्तव्य हो।
12: त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि। उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो, पर्दैन थियो? त्यत्र हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैन थिए?
9: खोलाको किनारमा गरेको व्यवसायमा सुरक्षाका धेरै कुरा ख्याल गर्नुपर्छ। यस्तै जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व पनि तोकिएको छ। त्यस्ता उत्तरदायित्व पूरा गराउन स्थानीय पालिकाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। तर जलविद्युतको हब बनेको भोटेकोशी र त्रिशुली करिडोरमा त्यस्तो देखिएन।
12: त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउन पर्थ्यो हाइड्रो पावरबाट, अर्को रिमोट सेन्सिङ गराउनु पर्थ्यो, तेस्रो कुरा हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथे, हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। फ्रड भन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरू प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या मिलेका थिएनन् होला, त्यो लोकल सरकार हो नि। त्यो जुन डिग्रीमा नागरिकहरू प्रतिको उनीहरूमा सचेतता हुनुपर्थ्यो नि, त्यो सचेतता चाहिँ पालिकाहरूमा छँदै थिएन।
9: अहिले जलविद्युत आयोजना निर्माण भएका धेरै जसो नदी तथा खोलाहरू हिमालतर्फ मुहान भएका वा त्यस्ता जलाधारमा छन्। त्यसैले सबै आयोजनाहरूले प्रकोपको पूर्वानुमान एवं पूर्व चेतावनी प्रणालीको व्यवस्थापन सहित सुरक्षाका मापदण्डहरू पूरा गर्नुपर्छ। यसको नियमनको काम सरकारले गर्ने हो। सरकारले मापदण्ड बनाएको छ तर कार्यान्वयन भने कमजोर छ।
12: हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि, अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्। त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ। त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो।
5: राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मौसम बारेको एउटा खबर। गएराती देशका धेरैजसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थपरेकमा 157 मिलिमिटर, स्याङ्जाको डण्डसवारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। कास्की लमजुङ गोरखामा पनि 60 मिलिमिटर भन्दा धेरै पानी परेको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेश बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र आसपासमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
13: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
13: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सुनसरीको बराह क्षेत्र नगरपालिका छका अर्जुन चन्द्रवंशी 62 वर्ष पुग्नुभयो। जन्मेदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तेर्सिएको छ। यस वर्ष कोशीको कटान हेर्दै बस्यौं, चन्द्रवंशीले भन्नुभयो। बराह क्षेत्र 6 र 9 पर्ने श्रीलंका टापुतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। सप्तकोशीको कटानबाट जीवछी कुमारी महतोको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमीन बगाएपछि वहाँ अहिले अर्काको जग्गामा बसिरहनु भएको छ। अर्जुन र जीवछी मात्र होइनन्, अरू धेरैजना त्यहाँबाट बसाई सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरथ, राधे कविरथ, शनिचरण कविरथ, बालीचरण कविरथ र मनोज कविरथका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई नै सरिसकेका छन्। श्रीलंका टापुका 10,000 जोखिममा शीर्षकको खबर नागरिकमा छ।
4: अब विदेशको खबर। विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्राहस्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको सार्वजनिक विश्व व्यापार प्रतिवेदन सन् 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड़मा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य समेत प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ़न सक्ने अनुमान गरिएको छ। त्यसैगरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनैतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने समेत प्रतिवेदनमा उल्लेख छ।
5: अब खेल खबर। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भोर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानको दावी छ। खेल आउँदो असोज 3 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ।
4: अब केही खबर संक्षेपमा। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ।
5: आर्थिक वर्ष 2082-83 घर जग्गाको कारोबार बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेकोमा आर्थिक वर्ष 2082-83 4.74% बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढ़ेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढ़ेको थियो।
4: र वर्तमान विश्व समाजलाई यति बेला दुई कुराले अत्यन्तै प्रभावित पारेको देखिन्छ, एआई र जलवायु परिवर्तन। यी दुईवटा कुराले अहिलेको विश्व समाजमा ठूलो परिवर्तन निम्त्याएको छ। जलवायु परिवर्तनको कारण विश्वभर बाढ़ी, पहिरो, खडेरी, हिमनदी पग्लिने र स्वास्थ्य संकट बढ़िरहेका बेला यसको जोखिम न्यूनीकरणका लागि एआईको प्रयोग बढ़दैछ। भू उपग्रहका तस्वीर, मौसमका तथ्याङ्क र विशाल डाटालाई क्षणभरमै विश्लेषण गरेर बाढ़ी पहिरोको पूर्व सूचना, हिमालको हिउँ पग्लिने दर, वन विनाश तथा कार्बन उत्सर्जनको निगरानी गर्न एआई प्रभावकारी देखिएको छ। तर नेपालमा भने ठूलो मात्रामा डाटा, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जलवायु तथा विपद व्यवस्थापनमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै सीमित छ। विश्वले फड्को मार्दा नेपालको छैन सुरसार, जलवायु संकटसँग जुझ्न एआईको सहारा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
5: नरुचेको गाँस नबज्ने मुरली।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
4: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट, सिलिण्डर र ट्याङ्कर पार।
5: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
4: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
5: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
4: र अन्त्यमा आजको कार्टुन चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुन ग्यास अभाव र उद्योग मन्त्रीले हालै दिएको राजीनामासँग सम्बन्धित छ। यहाँ एकजना उपभोक्ता ग्यासको खाली सिलिण्डर बोकेर ग्यास लिनका लागि हिँड्दैछन्। उनलाई देखेपछि श्रीमतीले रोक्दै भन्दैछन्, नयाँ ग्यास आएन क्या, नयाँ मन्त्री मात्रै आहो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 0825-62-601, 98-58। BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 0

85260501 98578935990 98578135684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

6 मेगाहर्ज

0: आज विक्रम सम्बत 2083 साल असोज 1 गते बिहीबार भाद्र शुक्ल षष्ठी विश्वकर्मा पूजा तथा राष्ट्रिय विज्ञान दिवस 17 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: पाँच महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, फोटेको सिवाडीमा बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी। कांग्रेसको महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुने। राष्ट्रपतिको कानूनी प्रस्तावलाई उल्ट्याइदियो अदालतले। शेयर बजारले पत्याएन सरकारलाई। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकामा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति शीर्षकको शुभ समाचार।
0: सरकारले भोटेकोशी हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा इकाईलाई आग्रह गरिएको पनि जानकारी दिनुभयो। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिने पनि उहाँको भनाई छ। मन्त्री पोखरेलले भन्नुभयो, विद्यालय नभएको अवस्थामा तत्कालका लागि अस्थायी सिकाई केन्द्र बनाएर विद्यार्थीका लागि पठन पाठनको काम शुरू गरिसकेका छौं। विद्यालय भवन क्षति भएका सबै ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। विद्यालयहरू निर्माण गर्नका लागि विवरणहरू माग्ने काम पनि भइरहेको छ।

0: विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने वा काठमाडौँ आउन चाहने विद्यार्थीलाई काठमाडौँ ल्याउने र सामुदायिक विद्यालयहरूमा सहजीकरण गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब पाँच महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो, टुङ्गो छैन। पूर्वाधार विकास मन्त्रालय माथतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव माचा काजी महर्जनका अनुसार तीनवटा होल्डिङ सेन्टरमा 102 सुकुम्बासी परिवार छन्। उनीहरूलाई सुकुम्बासी बस्तीबाट हटाएर काठमाडौँको इचंगु नारायण स्थित अपार्टमेन्ट, भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र र खरीपाटी स्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएको हो। उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ अझै टुङ्गो लागेको छैन। महर्जनले भने, जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फारम भर्न लगाएर प्रक्रिया अघि बढ़ाएका छौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीका अनुसार वास्तविक सुकुम्बासीहरूलाई सरकारले कहिलेसम्म जग्गा दिन्छ र उनीहरू होल्डिङ सेन्टरबाट कहिलेसम्म बाहिरिन्छन् भन्ने यकिन छैन। सरकारले उनीहरूलाई आवश्यक जग्गा नदिएसम्म होल्डिङ सेन्टरमै बस्नुपर्ने हुन सक्छ। ती कर्मचारीले भने उनीहरू अनन्तकालसम्म होल्डिङ सेन्टरमा बस्ने भन्ने हुँदैन, यसको पनि एउटा समय हुन्छ। जग्गा पनि दिन नसक्ने र होल्डिङ सेन्टरमा पनि कतिसम्म राख्ने भन्ने यकिन नहुँदा सरकारका लागि यो समस्या निल्नु न ओकल्नु भएको अर्का एक कर्मचारीले बताए। होल्डिङ सेन्टरका सुकुम्बासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ, यसमा राज्यको करोड़ौं रूपियाँ खर्च भइसकेको छ। महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा 2608 सुकुम्बासी परिवार हटाइएका थिए। तीमध्ये 1819 परिवारलाई सरकारले प्रति परिवार 25,000 रूपियाँ दिइसकेको छ। यसै गरी होल्डिङ सेन्टरमा नबसेकालाई सरकारले प्रति परिवार मासिक 15,000 रूपियाँ दिने समेत गरेको छ। सरकारले गत वैशाखमा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएपछि शुरूमा 388 परिवारलाई नगरकोट, बनेपा, किर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणका होल्डिङ सेन्टरमा बसेका थिए। पछि सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। हाल तीनवटा होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सरकारले सुकुम्बासी समस्या दीर्घकालीन समाधानका लागि भूमि समस्या समाधान समिति गठन गरेको छ। सरकारले 600 दिनभित्र वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरणको समेत घोषणा गरेको छ। पाँच महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु न ओकल्नु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: आजको अन्नपूर्ण पोस्टमा भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक शीर्षकमा खबर छापिएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीमा परी 4,000 भन्दा बढ़ी नागरिक बेपत्ता भएका छन्। उनीहरू भेटिने सम्भावना क्षीण बन्दै गएपछि सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ। बाढ़ीमा मृत्यु भएका 1403 जनाको शव फेला परिसकेको छ भने 4,089 जना अझै बेपत्ता रहेका छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाईमा रहेका छन्। मुलुकी देवयानी संहितामा बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपदका घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा वा दर्ता गर्न सकिने गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत र कानूनी सहजीकरणको विकल्पमा छलफल अगाडि बढ़ाएका छन्। भदौ 10 गते आएको भोटे कोशी बाढ़ीमा परी अहिलेसम्म 1403 जनाको शव फेला परेको छ। रौसुवामा 193 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1403 जनाको शव फेला परेको हो। साथै 3 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैबीच गत भदौ 10 भोटे कोशीमा आएको बाढ़ीमा 102 बालबालिकाले आमा बुबा गुमाएका छन्। आमा बुबा गुमाउनेमा 49 बालिका र 53 बालक रहेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक, बाढ़ीमा 102 बालबालिकाले गुमाए आमा बुबा, आजको अन्नपूर्णमा खबर छ।
7: विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी, 7,000 प्रतिनिधि सहभागी हुने शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिए पनि पार्टीभित्रको विवाद भने अझै समाधान हुन सकेको छैन। संस्थापन पक्षले यही असोज 16 19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढ़ाइरहेको छ भने संस्थापन इतर समूहले उक्त कार्यतालिका अस्वीकार गर्दै छुट्टै प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब 7,000 प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएका छन्। कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङ लगायत केही जिल्लाको विवरण बाहेक पार्टीमा करिब 8,70,000 क्रियाशील सदस्य रहेका छन्। महाधिवेशन अन्तर्गत ओडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढ़िरहेको छ। महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब 9,000 निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। ओडा तहसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार 6,743 ओडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचन सम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढ़िसकेको छ। वडा तहदेखि शुरू हुने निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेसको 15 महाधिवेशन प्रक्रियाले देशभर 3.5 लाख भन्दा बढ़ी पार्टी पदाधिकारी र प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ। वडा तहमा मात्रै करिब 2,96,692 जना निर्वाचित हुने कांग्रेसको आकलन छ। विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
0: जेन्जी आन्दोलनपछि पानी बारबार, जल प्रलयपछि एक ठाउँ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। जेन्जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झण्डै 2/3 बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुग्यो। त्यसपछि पुराना र नयाँ बीचको द्वन्दले राजनैतिक तिक्तता बढ़ाएको थियो। दलहरू एउटै मत शेयर गर्न पनि आनाकानी गर्थे, तर भोटेकोशी बाढ़ीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँमा उभिएका छन्। राहत र उद्धारका लागि मिलेर काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र पनि बनाएका छन्। राष्ट्रपाल संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। अब संसदमा प्रतिनिधित्व रहेका र नरहेका प्रमुख राजनैतिक दलहरू समेटेर उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय भएको सहभागी नेताहरूले बताएका छन्। बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने सहमति भएको जानकारी दिए। एक साताभित्रमा प्रतिनिधि सभामा विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गरिनेछ, थापाले भने। गत भदौ 10 गते भोटेकोशी नदीको विनाशकारी बाढ़ी आएको भोलिपल्टै लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलका अनुसार भदौ 19 गते बसेको अनौपचारिक रूपमा सर्वदलीय संयन्त्रले मंगलबारदेखि औपचारिकता पाएको छ। दलहरूबीच सौहार्दपूर्ण वातावरणमा उद्धार र राहत लगायतका दीर्घकालीन व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गरिएको प्रवक्ता खरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा भदौ 14 गतेदेखि अवरूद्ध सड़क 18 दिनपछि सञ्चालनमा आएको छ। त्रिशुली नदीको कटानका कारण सड़कको पूरै भाग भाँचिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक निर्माण गरिएसँगै सड़क सञ्चालनमा ल्याइएको हो। नयाँ ट्र्याकमा ग्राभेलिङ तथा नाला निर्माणको काम समेत पूरा गरिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना नेतृत्वमा भदौ 18 गतेदेखि भदौ 31 साँझसम्म निरन्तर काम गरेर सड़क सञ्चालनमा ल्याइएको हो। सड़क निर्माणका क्रममा दैनिक करिब 18 घण्टासम्म विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरूद्ध पृथ्वी राजमार्गको यो खण्ड सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ र देशको विभिन्न भागबीचको सड़क आवागमन समेत सहज हुने भएको छ। त्रिशुली नदीको कटानले सड़कको पूरै भाग पहिरोले बगाएपछि पुरानै स्थानमा सड़क पुननिर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सड़क चौडा पारिएको नागढुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्ट्याण्ट इन्जिनियर प्रभु राज पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो। भित्ता काटेर सड़क बनाउने क्रममा पहराका ठाउँ ठाउँमा पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णभीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सड़क निर्माण अघि बढ़ाएका थिए। भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सड़कको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णभीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन सञ्चालन गरिने बताएका छन्। सड़क निर्माणका क्रममा पहिरो खोज्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ़ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति समेत परिचालन गरिने भएको छ।
0: पछिल्लो समय सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटनाहरू हुन थालेका छन्। यसअघि भदौ 17 गते भएको आगलागीको घटनाको छानबिन सम्पन्न पूरा नहुँदै बुधबार अर्को आगलागीको घटना भएको छ। बुधबार बिहान सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा भएको आगलागीले तीनवटा फाँटमा क्षति पुगेको छ। जेएनजी आन्दोलनका बेला भदौ 24 को विधमसभा आगलागी हुँदा सर्वोच्चको सिंगो संरचना नै ध्वस्त भएको थियो भने पछिल्लो दुईवटा आगलागीका घटनाले समेत सर्वोच्चका मिसिलहरूमा प्रयोगको प्रभाव पारेको प्रभावका बारेमा जनमानसमा विभिन्न प्रश्नहरू उठिएका छन्। तर सर्वोच्च प्रशासनले बुधबार भएको आगलागी घटनाका कारण फाँटमा भएका मिसिल र फाइलहरूमा असर नपरेको बताएको छ। यसैबीच सर्वोच्चले आगलागीका कारण प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको जनाएको छ। तर भदौ 17 घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। अघिल्लो वर्षको भदौ 24 गते देशव्यापी रूपमा भएको जेएनजी आन्दोलनका क्रममा भएको तोड़फोड़ र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यस अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक काम कारवाहीहरू संलग्न एनएक्स भवनबाट सञ्चालन गर्दै आइरहेको थियो। बुधबार बिहान भएको आगलागीका कारण सर्वोच्च अदालतको नयाँ भवनमा सामान्य क्षति पुगेको प्रतिवेदन पेश भएको छ। यसैबीच जेएनजी आन्दोलनका क्रममा भदौ 24 विधंस र आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाट चोरी भइरहेका छन्। आगजनी र तोड़फोड़पछि बचेका मुद्दाका मिसिल अभिलेख र कागजात काठमाडौँ जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएकै अवस्थामा राखिएका 7 थान मुद्दाका फाइल त्यहाँबाट गायब पारिएको बताइएको छ। यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाई बहुमत हुनै पर्ने आदेश जारी गरेको छ। संविधान विपरीत हुने गरी प्रतिसभा नियमावलीमा राखिएका दुईवटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरिएको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरूद्ध दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। आजको हिमालय टाइम्समा खबर छ।
7: संघीय संसद र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ़ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ।